0: کیونکہ اگر ہم کھان پان یا دیکھ بھال صحیح سے نہیں کیے تو سب سے پہلے ہمارے دانتوں میں کیویٹی سڑن شروع ہوتا ہے اور اس کے ساتھ ساتھ بہت سارے بیماریوں سے گرست ہو جاتے ہیں. جیسے آج 100 میں 90% لوگوں کے ساتھ جب برش کریں گے تو برش کے ساتھ بلیڈنگ ہوتا ہے تو لوگ اندیکھا کر دیتے ہیں. تو اس اندیکھے میں اگر آپ لاپرواہی کریں گے تو آپ کی یہ سمسیا دھیرے دھیرے بڑھتے چلے جائے گی. اگر چھوڑ دیں گے بڑھتے بڑھتے جو آج ہم اپنے لینگویج میں پاریا جو بولتے ہیں تو اس سے گرست ہو جائیں گے, جہاں پہ پورے دانت ہلنے لگیں گے, پھر دانت نکالنا پڑے گا, وقت سے پہلے دانت ختم ہو جاتا ہے. تو کھان پان پہ دھیان دینا ہے, زیادہ فاسٹ فوڈ کی طرف نہیں جانا ہے. اگر کوئی میٹھی چیز کھا رہے ہیں تو اچھے سے کھانے کے بعد کلا کر لینا ہے. رات میں اگر دودھ وغیرہ یا پھر چاکلیٹ یا کسی طرح کا میٹھا سیون کر رہے ہیں تو کھانے کے بعد اچھے سے برش کر لینا ہے کہ اس کا میٹھا پن دانت کے اندر یا جو ہم سویٹس لیے ہیں کوئی لگا نہ رہے. اگر وہ لگا رہتا ہے تو آپ کے دانت وقت سے پہلے کیویٹی سڑن شروع ہو جائے گا. سڑن شروع ہو گیا تو دھیرے دھیرے آپ نگلیکٹ کرتے چلے گئے, ڈاکٹر سے نہیں ملے, تو وہ دھیرے دھیرے ایڈوانس اسٹیج میں چلا جائے گا. تو پھر آر سی ٹی کی نوبت آ جائے گی, روٹ کینل کرنا ہوگا یا تو پھر دانت نکالنا ہوگا. اگر ارلی اسٹیج میں آپ ڈاکٹر سے صلاح لیتے ہیں, پرامرش لیتے ہیں, دکھاتے ہیں تو ریسٹوریشن کر کے بھر کے بچایا جا سکتا ہے. تو اس سے سب سے پہلے ہوا کہ برش اچھے سے کریں, صبح میں بھی برش کرے, رات میں بھی برش کرے, کچھ میٹھا چیز کھائیں تو اچھے سے کلا کرے. اگر آپ کے دانتوں کے اندر کو کھانا پھنستا ہے تو اس کو آپ فلوس کر کے دانت کو کلین رکھیں. جب یہ سب چیزیں آپ نیمت روپ سے کریں گے تو آپ کے دانت سوستھ رہیں گے, موتی جیسے چمکیلے رہیں گے, اپنے چہرے کو آئینے میں نہارتے ہیں, ہر چیز کو آئینے میں دیکھتے ہیں کہ خوبصورتی کیسا ہے, میرے چہرے میں کچھ چینجز تو نہیں آ رہا. اسی طرح آج ہمارے منہ کے اندر بھی نہارنے کی ضرورت ہے, جو اندر گال ہے اس میں بھی چینجز دیکھنا. اگر کچھ چینجز دکھتا ہے تو ڈاکٹر سے امیڈیٹ پرامرش لینا ہے. اور اگر آپ کے دانتوں میں سڑن دکھ رہا ہے, بلیکنیس دکھ رہا ہے یا پھر پیلا پن دکھ رہا ہے دانتوں میں, ٹاٹر جمع ہوا دکھ رہا ہے, تو ڈاکٹر سے سمپرک کریں, جو آپ کو ایڈوائز کرے آپ ان سے ٹریٹمنٹ لیں. اس سے ہمارے دانت سوستھ رہیں گے اور سندر بھی رہیں گے.
1: ہم لوگ دو ٹائم برش نہیں کرتے ہیں, صبح کا برش تو کرتے ہیں لیکن سونے کے پہلے بہت لوگ برش نہیں کرتے ہیں. کھایا, منہ دھو لیا, کلا کر لیا اور سو گئے, تو بہت ساری چیزیں اندر ہی رہ جاتی ہیں.
0: اگر کھانا کا کوئی پارٹیکلس دانت میں پھنسے رہ گئے یا پھر ہم میٹھا چیز کچھ لیے اور میٹھا کھا کر ڈائریکٹ کلا نہیں کیے یا برش نہیں کیا اور ڈائریکٹ سو گئے, اس سے بھی دانتوں کو نقصان ہے. کیونکہ کیویٹی جو لگتا ہے میٹھا پن سے زیادہ ہوتا ہے. بچوں میں بھی زیادہ تر دیکھا جاتا ہے کہ بچے بوتل سے دودھ پی رہے ہیں, پیتے پیتے سو گئے, تو ان کے دانت میں کیویٹی ارلی اسٹیج میں آ جاتا ہے. اس کو ہم لوگ نرسنگ بوٹل کیریز بولتے ہیں. اسی طرح بڑوں میں بھی عادت ہے, بہت سے دودھ پیے, دودھ پینے کے بعد سو گئے, کلا نہیں کیے. بہت سا ایسا مت بھی ہے کہ دودھ پینے کے بعد پانی نہیں پینا ہے یا ایسا ہے. تو اگر یہ سب چیزیں ہیں تو ہمارے دانت وقت سے پہلے خراب ہونا شروع ہو جائیں گے. اور اگر برش نہیں کیے, کھانے کا پارٹیکل پھنسا رہا, تو پھر دانتوں سے مسوڑوں سے, مسوڑے جو اٹیچ ہے وہ پھر دھیرے دھیرے لوز ہوتا چلا جائے گا, جس سے بلیڈنگ ہوگا. بلیڈنگ ہوگا تو پھر پاریا کا روپ لے گا. دونوں وقت برش کرنا بہت ضروری ہے.
1: کچھ چیزیں کھاتے ہیں تو جھنجھناہٹ ہوتی ہے, جلن ہونے لگتا ہے, اور کبھی ٹھنڈی چیزیں کھا لیا تو اس میں یہ پریشانی آنے لگ جاتی ہے. ایسا کیوں ہوتا ہے؟
0: جو جھنجھناہٹ اور سلسلاہٹ کی جہاں تک بات ہوتی ہے, یا تو ہم رانگ ٹیکنک سے برش کرتے ہیں, ہوریزونٹل ڈائریکشن میں برش کرتے ہیں, ہارڈ بریسل والے برش کرتے ہیں, یوز کرتے ہیں, تو اس سے ہمارے دانتوں کے سائڈ میں کٹنا شروع ہو جاتا ہے. جیسے پہلے ہم لوگ دیکھتے تھے کہ کنواں سے لوگ پانی بھرتے تھے, کنواں کے اوپر لکڑی کا رکھا رہتا تھا اور رسی سے کھینچتے تھے تو لکڑی کے اوپر داغ آ جاتا تھا رسی, اسی طرح دانتوں کے سائڈ میں داغ آ جاتے ہیں. جس سے انامل کے لیئر ہٹ گیا, ڈینٹین آ گیا, تو ڈینٹین سینسیٹیو ہوتا ہے, جس سے ٹھنڈے گرم کا محسوس ہوتا ہے. ایک آپشن تو یہ ہوا. دوسرا وجہ یہ ہوتا ہے کہ اگر ہم کوئی ویسا پیسٹ یوز کر رہے ہیں یا پھر دانت کا پاؤڈر جو منجن ہم لوگ بولتے ہیں وہ یوز کر رہے ہیں, جس میں ایبریسو زیادہ ہو, تو وہ رگڑ پن زیادہ ہوتا ہے, جس سے انامل وہاں بھی ویئر آف ہو جاتا ہے. تو جہاں سے انامل ویئر آف ہوا, انامل ہٹا, سینسیٹیو ہو جاتا ہے. تو آپ اگر یہ چیز ہے تو آپ امیڈیٹلی ڈاکٹر سے پرامرش لیں. اگر آپ کے انامل ہٹ گئے ہیں تو اس کے لیے ٹوتھ پیسٹ وغیرہ آتے ہیں جو آپ کو ریپیئر ان پروٹیکٹ کریں گے, कि आगे हटे नहीं। अगर आप रॉन्ग टेक्निक ब्रश यूज़ कर रहे हैं या रॉन्ग टेक्निक से यूज़ कर रहे हैं या हार्ड ब्रिसल यूज़ कर रहे हैं तो आपको उसको चेंज करना है। आपको जो डायरेक्शन में यूज़ करना है, ऊपर वाले दांत के लिए ऊपर से नीचे और नीचे वाले दांत के लिए नीचे से ऊपर, इस डायरेक्शन में आपको यूज़ करना है, वर्टिकल डायरेक्शन में। तो इससे क्या होगा कि आपके दांतों को जो साइड में कटता है वो कटेगा नहीं। और सॉफ्ट ब्रिसल वाला ब्रश यूज़ करना है जिससे वो साइड में ख़राब ना हो। अगर एब्रेसिव ज़्यादा है तो उससे भी वेयर ऑफ होगा इनामिल, तो उससे भी बचना है।
1: तो किन किन चीज़ों का सेवन हम करें और कौन कौन सी बुरी आदतों से हम दूरियां बनाएं?
0: खान पान में जहां तक की बात है, जैसे बाहर की चीज़ें, आज हमारे
1: यहाँ फास्ट फूड का बहुत,
0: हमारे यहाँ एक फैशन हो गया फास्ट फूड। फास्ट फूड से बचना है। दांत तो हमारे ख़राब होंगे, दांत के साथ साथ बॉडी भी बहुत सारे ऐसी चीज़ें हैं जिससे क्षतिग्रस्त होंगे, आप पीड़ित हो जाएंगे, बीमारी से ग्रसित हो जाएंगे। तो वो फास्ट फूड से अवॉइड करना है और हाइजीन खाना लेना है। जो भी हो घर का खाना लें। घर का खाना लेने से आपको पूरा प्रॉपर हाइजीन मिलेगा।
1: और कौन कौन चीज़ों से हम दूरियां बनाएं?
0: सबसे पहले तो मैं बोलूँगा कि गुटखा नहीं लेना है, पान नहीं लेना है। अगर स्मोकिंग की आदत है तो स्मोकिंग छोड़ना है, क्योंकि इससे दांत तो आपके पीले होंगे, दांत ख़राब होंगे, साथ साथ आपके गाल में जो मुकोसा है वो भी ख़राब होंगे। तो उससे लाइकेन प्लेनस होगा, लीकोप्लेकिया होगा, गाल में जलन शुरू हो जाएंगे, गर्म चीज़ नहीं खा सकते, वो धीरे धीरे फिर कन्वर्ट कैंसर की तरफ जा सकता है। तो ये सब चीज़ों से बचना है। ज़्यादा मिर्च नहीं लेना है, मिर्च लेंगे उससे भी नुकसान है। तो ये सब चीज़ों से बचना है और दूसरों को भी बचाना है।
1: हमारे माता पिताओं को क्या कहेंगे जो छोटे छोटे बच्चे हैं जिनमें फास्ट फूड का ज़्यादा सेवन होने लग गया है, लापरवाही ज़्यादा हमारे बच्चों में दिखाई पड़ने लग गया है, तो दांतों का वो ख्याल कैसे रखें? माता पिताओं को क्या संदेश देंगे?
0: बच्चे छोटे हैं तो वो ब्रश अगर नहीं कर पाते हैं, जैसे एक साल के बच्चे हैं, दो साल के बच्चे हैं, जनरली वो ब्रश नहीं करते हैं, तो वो कॉटन के कपड़े से लेकर उनके दांतों को साफ करना है। सुबह में भी वही चीज़ करना है, रात में भी वही चीज़ करना है। और कोशिश करें जब भी बच्चा दूध पिए तो अच्छे से कॉटन के कपड़े साफ कर लें कि दूध का अंश जो हम शुगर ऐड कर रहे हैं उसका अंश मुंह में ना रहे। इससे क्या है कि लॉन्ग रन चलेंगे। और अगर बड़े बच्चे हो गए हैं तो सुबह में भी उसको प्रैक्टिस कराना है, अपने उसके साथ लगे रहना है ब्रश के लिए, सुबह में भी ब्रश कराना है, रात में भी ब्रश कराना है। नहीं तो बच्चे ब्रश के साथ खेलेंगे, मुंह में डालेंगे, दो सेकंड बाद मम्मी ब्रश हो गया, तो वो चीज़ देखना है। और जहाँ तक खान पान की बात आई, फास्ट फूड तो ऐसे भी हानिकारक है हेल्थ के लिए। दूसरी चीज़ है, सबसे बड़ी चीज़ है, चॉकलेट से दूर रखना बच्चों को। अगर आप चॉकलेट दे रहे हैं तो अच्छे से कुल्ला कराना है और ब्रश कराना है, इससे बचना है। और जब बचेंगे तो बच्चों के दांत भी सुरक्षित रहेंगे, डॉक्टर के पास विजिट भी कम होगा।
1: जी, तो बड़ी अच्छी बातचीत हुई कि अपने दांतों का ख्याल कैसे रखें। और सबसे अच्छी बात यह है कि यदि आप बुरी आदतें रखते हैं, तंबाकू का यदि आप सेवन करते हैं, तो तत्काल प्रभाव से इसे आप छोड़ दीजिए। आप छोड़ेंगे तो दांत आपके स्वस्थ रहेंगे और आपका स्वास्थ्य भी उत्तम रहेगा। बहुत बहुत शुक्रिया डॉक्टर सिबगतुल्ला, दंत रोग विशेषज्ञ। आज आप हमारे उस कार्यक्रम में, और मित्रों अपना ख्याल रखिएगा, हंसते रहेगा, मुस्कुराते रहेगा, फिर मुलाकात करेंगे। नमस्कार।
0: नमस्कार।
2: अभी आप सुन रहे थे स्वास्थ्य चर्चा पर आधारित कार्यक्रम कल्याणी भेंटवार्ता में दांतों की देखरेख पर बात हुई। भेंटवार्ता का थे डॉक्टर सिबगल दुल्ला रांची, भेंट करता थे संजीव कुमार लाल। और अब आइए कुछ ही पलों में हम लेकर हाजिर हैं फिल्म संगीत का कार्यक्रम चित्रपट से। बस कीजिए थोड़ा सा इंतजार।